दिन शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र छेत्ता चढ़ाई पूजा गर्दा मनोकामना पूरा हुने विश्वास पनि रहेको छ। र यो सँगसँगै अब चाहिँ तपाईँको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। संचित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनैतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन रहेको छ। परिवारमा विवाद बढ्ने जोखिम भएकाले थोरै बोल्नु उचित हुनेछ। वृष राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। राजनैतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग रहेको छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि। तपाईँको बोलीले काम बन्नेछ। सम्पत्ति जोडिने दिन पनि परेको छ। शिक्षामा भने थप मेहनत गर्नुपर्ने देखिन्छ। पारिवारिक मेलमिलाप पनि हुने दिन रहेको छ। कर्कट राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुने दिन रहेको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन रहेको छ। सिंह राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कन्या राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। अरूको विवादले तपाईँलाई नाफा हुनेछ। जग्गाको कारोबारमा लाभ हुन सक्नेछ। राजनैतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ। तुला राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। दैनिक काममा अवरोध देखिनेछ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मेहनतको खाँचो देखिन्छ। वृश्चिक राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। मन प्रसन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरू विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। संचित धन खर्च हुनेछ। अनावश्यक यात्रामा खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। धार्मिक कार्यमा सहभागी भएर काम शुरू गरेमा फाइदा हुनेछ। मकर राशि। जोगिएर काम गर्नुपर्ने दिन रहेको छ। नगरेको कामको आरोप लाग्न सक्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। सेवाका अवसरको सदुपयोग गर्नु उचित हुनेछ। कुम्भ राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा हुन सक्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। अन्तिममा मीन राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। सानो कुराले मनमा चिन्ता बढ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा जोखिम हुनेछ। अग्रजको सम्मान गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बढ्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिने टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0965414000 सधैँ खुला रहनेछ र हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। यो सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98096-13-1568-15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
5: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9856078302।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
12: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने?
16: सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
17: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9808-28810, 9808-28811 र 9808-28816।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
19: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
20: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
22: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
23: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
25: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
26: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
27: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
26: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
27: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
26: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
27: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
26: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
27: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
26: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
27: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
26: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
27: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712446। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
26: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
27: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
0: छुटका दायराहरू:
27: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
27: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848164145।
1: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
28: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
29: काया कैरनमा अब खबरको सिलसिला। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकिँदै गर्दा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकली बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। 2 महिनामा चिनी किलोको 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति प्लेट 600 रूपियाँ पुगेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफूल, खसीको मासु, कुखुराको मासु, अण्डा लगायत दैनिक उपभोगका वस्तुको मूल्य निरन्तर बढ़नुपर्ने ठोस आधार नरहेको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हा बताउनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति श्रृंखला सहज छ। पश्चिम एसियाको तनाव पनि पहिले जस्तो चर्को नरहेकाले मूल्य बढ़नुपर्ने कुनै ठोस आधार देखिँदैन, उहाँले भन्नुभयो। मूल्य वृद्धिको गुनासो बढ़ेपछि असार 2 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले तेल, चामलदेखि तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाएर बजार भाउ घटाउन निर्देशन दिनुभएको थियो। तर उहाँको निर्देशन पालना भएन। उद्योगीहरू भने बजार मूल्य घटाउन सरकारले सहुलियत दिनुपर्ने बताउँछन्। कान्तिपुरमा खबर छ।
2: यसैबीच देशभर ग्यासको अभाव भएको छ। आधा सिलिण्डर ग्यास दिइरहेको नेपाल आयल निगमले आपूर्ति नै नबढ़ाई भरि सिलिण्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको हो। सामान्य अवस्थामा मासिक 48,000 टनसम्म खपत हुने ग्यास अहिले 60,000 टन माग भइरहेको छ। ग्यास अभावमा उपभोक्ताले बेहोरिरहेको हैरानी। हिजो काठमाण्डुको टेकु र बालाजुमा रित्ता सिलिण्डर बोकेर दिनभर लाइन बसेकाहरूको दृश्यले नै प्रष्ट पार्छ। घर नजिकै मात्र नभई जाने बुझे जति ठाउँको डिलरमा धाउँदा पनि ग्यास नपाएकाहरू आयल निगमले टेकुको पुरानो कार्यालयबाट र नेपाल ग्यासले बालाजुको उद्योग परिसरबाट वितरण गरिरहेको छ भन्ने सुनेपछि त्यतै पुगेका थिए। निगमले टेकुबाट नेपाल श्रीराम सुगम एभरेस्ट र एचपी कम्पनीको ग्यास बिक्री गरेको थियो। तर बिहानदेखि लाइन बसेका उपभोक्ताले दिउँसो अबेर 3 बजेसम्म पनि ग्यास नपाएको गुनासो गरेका थिए। यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल डिजल मट्टीतेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मट्टीतेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल डिजल र मट्टीतेलको भाव काठमाण्डौ पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा चाराली विराटनगर जनकपुर अम्लेखगंज भलबारी धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम भएको छ।
29: सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको कोशी र मध्य प्रदेश विस्तारै लयमा फर्कदैछन्। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्षीय संवाद, र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा व्यवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुर धाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। यसै गरी प्रशासनको निर्णयसँगै जनकपुर धाम क्षेत्रमा यातायात, व्यापार तथा अरू सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाएको छ। बोधे, वर्षाइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर त्यस क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्।
2: अलग्गै पार्टी बनाउने तयारी स्वरूप संस्थापन इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ। इतर पक्षले साउन 29 भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले साउन 24 केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। एक हप्ताको बीचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम निकै अर्थपूर्ण छन्। पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयनसिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। चिरीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैगरी अर्को राजनैतिक खबरमा गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपाबीच सहमति भएको एक हप्ता बित्दा कर्णाली प्रदेशमा मात्रै नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ। केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको थियो। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन। कोशी, बागमती र लुम्बिनीमा एमाले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ। कोशीमा एमाले र नेकपाको स्पष्ट बहुमत भए पनि एमालेको तर्फबाट अब कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद छ। बागमतीमा राप्रपा र हाम्रो नेपाली पार्टीलाई गठबन्धनमा ल्याउन एमाले र नेकपाले कसरत गरिरहेका छन्। सुदूरपश्चिममा एमाले र नेकपाले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा पर्खिरहेका छन्। गठबन्धनको बहुमत रहेको त्यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने सहमति छ। लुम्बिनीमा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने सहमति भएको छ, तर नेकपालाई समेटेर मन्त्री परिषद पुनर्गठन गरिएको छैन। कान्तिपुर दैनिकले खबर छापेको छ।
29: काया कैरनमा स्तनपान सप्ताह र यसको प्रभावकारिता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
16: हिमस्टार फर अ कम्प्लिट होम।
29: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ़्यो, अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो, पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको तराई भागका धेरै ठाउँ तथा मधेस प्रदेश साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकोले पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा चनाको रहन र मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।
29: पश्चिम नवलपरासीको सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीयबीच विवाद भएको बताउनुभयो। पक्षबीच आज छलफल गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ यो हप्ता स्तनपान सप्ताह मनाइँदैछ। यसपालिको नाराले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध खुवाउन प्राथमिकता दिनुका साथै यसमा महिलालाई सहयोगी वातावरण निर्माण गर्ने र प्रभावकारी अभ्यासलाई प्राथमिकता दिन सबैको संयुक्त पहल आवश्यक रहेकोमा जोड़ दिएको छ। शिशुको पहिलो खोप र अधिकार भनेकै आमाको दूध हो। जन्मेको पहिलो घण्टाभित्र शिशुलाई स्तनपान गराउने र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई शिशुको स्वस्थ जीवनको आधार मानिन्छ। आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्व के छ भनेर सम्झना महर्जनले पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारलाई सोध्नु भएको छ।
17: स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। नवजात शिशुलाई चाहिँ एक घण्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौं भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ छ महिनासम्म चाहिँ हामीले आमाको दूध मात्र दियौँ भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ दुई वर्षसम्म कन्टिन्यू छ महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
18: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
17: यसपालिको नारा रहेको छ दिगो जीवनको स्वास्थ्य शुरूआत प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य शुरूआतमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ होइन, आमाको मात्र जिम्मेवारी होइन। यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासू ससुरा अनि समाज अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ।
18: नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि होइन, यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
17: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो अनि सरकार सबैको चाहिँ ठूलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुत्केर बिदा, त्यसबाट 60 दिन भयो, अहिले 98-90 दिन छ होइन, त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ। त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त, हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ। सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासू ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ। त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
18: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि के सहयोग गर्न सक्छ?
17: अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भन्ने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाल हेरचाह केन्द्र हुनुपर्छ होइन, ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
18: परिवारलाई महिलालाई नै सुझाव दिनु पर्दा के सुझाव दिनुहुन्छ?
17: स्तनपान अमृत समान हो होइन, स्तनपान भनेकै पहिलो खोप हो बच्चाको, बच्चाको अधिकार पनि हो, पोषणयुक्त खाना पनि हो, त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ होइन, समुदायको सहयोग पनि चाहिन्छ, सरकारको सहयोग पनि चाहिन्छ। छ महिनासम्म आमाको दुध मात्र खुवाउँ, पानी पनि चाहिँदैन, पानी पनि त्यसैमा प्रशस्त हुन्छ, त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। दुई वर्ष या दुई वर्ष भरिसम्म पनि दुध खुवाउँ, दुई वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौं।
29: पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिको नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पश्चिम नेपालको आर्थिक र राजनैतिक केन्द्र मानिने नेपालगंज देशैभरि सद्भाव र एकताको शहरका रूपमा परिचित छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगंजलाई सबैले सद्भावको शहरका रूपमा चिन्छन् र मान्छन्। मधेसी, मुस्लिम र पहाड़ी बसोबास गर्ने यो शहर त्यसै सद्भावको शहर बनेको होइन। यसलाई यो उपाधि दिलाउन सरकारको सुरक्षा निकाय, विभिन्न धर्म सम्प्रदायका स्थानीय सहित यहाँका धर्मगुरूहरूको मुख्य भूमिका रहेको छ। यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ हिन्दू धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरू मौलाना अब्दुल जब्बार मंजरी। योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मंजरी मुस्लिम समुदायका मुख्य धर्मगुरू हुनुहुन्छ। योगी र मंजरीको दोस्ती सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ। दुवैजना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानुहुन्छ भने एउटै मोटरसाइकलमा बसेर शहरका विभिन्न ठाउँ पुग्नुहुन्छ। उहाँहरू भन्नुहुन्छ, पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले निकै दुखी र चिन्तित बनायो। 1963 सालमा त्यहाँ तनाव फैलाउन खोजिदा सद्भावका लागि महन्त र मौलाना सँगै उभिनु भएको थियो। त्यही समयमा उहाँहरूले अन्य धर्मका गुरूलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जालै गठन गरेर सद्भाव र एकताका लागि सांगठनिक रूपमा काम गर्नुभएको थियो। त्यस यता यो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ। धार्मिक सद्भावको नमूना सँगसँगै महन्त र मौलाना शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकालीन अवतरण गरेको छ। अरू विवरण आउन बाँकी छ। डडेलोका कारण ग्रीसमा 100 भन्दा धेरै घरमा क्षति भएको छ। विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। ग्रीस, फ्रान्स, स्पेन लगायतका देश अहिले डडेलोसँग जुधिरहेका छन्।
3: अब खेल खबर। साबिक विजेता पोल्याण्डले भलिबल नेशन्स लीग भीएनएल 2026 उपाधि जितेको छ। चीनको निङ्बोमा भएको फाइनलमा अमेरिकालाई 3-2 हराउँदै पोल्याण्डले उपाधि जितेको हो। पोल्याण्ड 2-1 पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो। पोल्याण्डले सन् 2023 घरेलु मैदानमै भएको पाँचौं संस्करणको भीएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गएको वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो। सन् 2019 शुरू भएको भीएनएलमा पोल्याण्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ। अमेरिका अहिलेसम्म 4 पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसुम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। यसअघि हिजो बेलुकीदेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो।
3: तराई मधेस दूरतमार्ग अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएका विवाद छल्न बागमती नदीमा भाइडक्ट अर्थात अग्ला र लामा पुल जस्तै देखिने संरचना बनाएर चोभारलाई प्रस्थान बिन्दु बनाउने प्रस्ताव प्राविधिक र लचिलो विकल्प हुन सक्ने देखिएको छ। यो विकल्प कार्यान्वयनले खोकना क्षेत्रमा जग्गा अधिकरण, मुआवजा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर उत्पन्न विवादबाट अलग राखेर दूरतमार्ग निर्माण गर्न सकिनेछ। दूरतमार्गमा विकल्प भाइडक्ट शीर्षकको खबर गोर्खापत्रले छापेको छ।
2: वैज्ञानिकहरूले मानव शरीरमा नयाँ डीएनए फेला पारेका छन् जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन। यो अध्ययन अहिले सीमित संख्यामा मात्रै गरिएको खबर कान्तिपुरले लेखेको छ।
3: संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक लगायत दर्ता भएका हुन्।
2: पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। नागरिक दैनिकमा खबर छ।
3: अस्पतालहरूले शोषण र विभेदपूर्ण व्यवहार गरेको भन्दै नर्सहरू आन्दोलनमा छन्। 15 बुधे पेशागत मागसहित नर्स ज्योति राणाभार 4 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। उहाँको मागमा नेपाल नर्सिङ संघ तथा निजी र सरकारी अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता जनाए आएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: र रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि दक्षिण कोरियाको भाषा परीक्षामा 55,000 भन्दा धेरै आवेदन परेको छ। काया कैरनमा अब पालो उखानको
3: तन सुखी भए मन सुखी।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ़्यो।
2: अशान्त बनेको कोशी र मधेश प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
3: पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
2: ग्रीष्ममा डडेलो निभाउन प्रयोग भएका 2 हेलिकप्टर ठोकिए, 2 ज्यान गयो, अरू 2 जीविते उद्धार।
3: र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। हिंसा बढ़ाउन खोज्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ 2 समुदायका मान्छे बीचमा नेपालको राष्ट्रिय झण्डा राखेर आपसमा अंगालो मारिरहेका छन्। नजिकै साम्प्रदायिक जातीय धार्मिक हिंसा भनेर लेखिएको राक्षस आकृतिको डरलाग्दो मान्छे छ, अनि समाज मिलेको देखेपछि समाज भान्न खोज्ने त्यो राक्षस आकृतिको मान्छे भन्दैछ यो देशमा गरी खान गाह्रो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98542324 1426।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती, फोन 065-593-369।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

सबैलाई नमस्कार, म डाक्टर नवीन चापागाई, वयस्क हुन् वा बाल बालिका, आजकल अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताएको छ। आम रूपमा पेटमा हुने विभिन्न समस्यालाई हामी नेपालीहरू सामान्यतया गाउँघरतिर ग्यास्ट्रिक भनेर भन्दछौ। आफ्नो जीवनशैलीका कारण उनीहरू यो समस्यासँग जुझिरहेका छन्। ग्यास्ट्रिकको समस्या ठूलो समस्या जस्तो नलाग्न सक्छ, तर यसबाट हुने समस्यालाई पीड़ितले मात्र थाहा पाउन सक्छ। आजकल बालबालिकाहरूलाई पनि ग्यास्ट्रिकको समस्या हुन थालेको छ। यस्तो अवस्थामा उनीहरू धेरै रुन्छन्। एकछिन दुख्ने अनि फेरि एकैछिनमा निको भइहाल्ने पनि हुन्छ। ग्यास्ट्रिक हुनुको मुख्य कारण खानपानमा गडबडी, विभिन्न मानसिक समस्या, तनाव अनि अस्वस्थकर जीवनशैली नै हो। आजकलको जीवनशैलीमा अस्वस्थकर खाना र निकै कम शारीरिक क्रियाकलाप गर्नु हो। यही कारणले गर्दा ग्यास्ट्रिकको समस्याले मानिसहरू हैरानीमा परेका छन्। कतिपयलाई सुत्नु अघि ग्यासको समस्याले सताउने गर्छ। ग्यास्ट्रिकको समस्याका कारण मानिसलाई राति सुत्ता बेचैनी हुने गर्छ। कतिपयले ग्यास्ट्रिकको समस्यालाई सामान्य मानेर व्यवस्था गर्छन्, तर कहिलेकाहीँ यो समस्या निकै गम्भीर बन्न पुग्छ। राति निन्द्रा लाग्दैन र पेट दुख्ने, पोल्ने, छाती पोल्ने जस्ता समस्या पनि हुन्छन्। केही मानिसलाई खान मन नलाग्ने हुन्छ। त्यस्तै ग्यास्ट्राइटिस भनेको चाहिँ के हो त? ग्यास्ट्राइटिस एउटा पेट सम्बन्धी जटिल समस्या हो। यो समस्यामा पेटको आन्द्राका विभिन्न भागहरू सुन्निने हुनु हो। कतिपय अवस्थामा ग्यास्ट्राइटिसका कारण पेटमा अल्सर अनि बिस्तारै क्यान्सर हुने खतरा पनि हुन्छ। यो दुई प्रकारको हुन्छ, एक्युट ग्यास्ट्राइटिस र क्रोनिक ग्यास्ट्राइटिस। एक्युट ग्यास्ट्राइटिस अचानक हुन्छ, जबकि क्रोनिक ग्यास्ट्राइटिस बिस्तारै बिस्तारै लामो समयसम्म भइरहने हुन्छ। ग्यास्ट्राइटिसको समस्याको समयमै उपचार गर्नु अत्यन्त जरुरी छ, अन्यथा समस्या झन बढ्न सक्छ। केही व्यक्तिहरूले पेटको माथिल्लो भागमा असुविधा र दुखाइको गुनासो गर्छन्। पेट फुल्नु, अपच हुनु, भोक लाग्नु, तर खाना अघि नै पेट भरिनु, वाकवाकी लाग्नु र बान्ता हुनु ग्यास्ट्राइटिस दुखाइका प्रमुख लक्षण हुन्। ग्यास्ट्रिक दुखाइ सामान्यतया खाना छिटो छिटो खाने, अत्यधिक मात्रामा कार्बोनेटेड पेय पदार्थ पिउने र तेलयुक्त तथा जंक फूडको सेवन, धूम्रपान, मद्यपान जस्ता खानेकुराको कारणले हुन्छ, जसका कारण अपचको समस्या हुन थाल्दछ। हामीले धेरै छिटो छिटो खाना खान्छौ, जसका कारण पेटमा ग्यास बन्न थाल्छ। ग्यासको समस्याबाट बच्न आफ्नो खाना राम्ररी चपाएर खानुपर्छ र धेरै खानेकुरा एकैचोटि खानु हुँदैन। हाम्रो खाना सबैभन्दा पहिले हाम्रो पेटसँग सम्बन्धित हुन्छ, त्यसैले हामी जे खान्छौ त्यसको प्रतिक्रिया सुरु हुन्छ। यस्तो अवस्थामा उच्च कार्बोहाइड्रेटयुक्त खानेकुराको उपभोग कहिलेकाहीँ हानिकारक हुन सक्छ। वास्तवमा जब कार्बोहाइड्रेट प्रभावकारी रूपमा तोडिएको अथवा टुक्रिएको छैन भने तिनीहरूले पेटमा अपच निम्त्याउँछन्। त्यस पछाडि पेट फुल्ने, झाडिने अनि दुख्ने हुन्छ। यस्तो अवस्थामा खानेकुराहरू सेवन गर्दा ध्यान दिनुहोस् कि तिनीहरूलाई राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ। साथै उच्च कार्बोहाइड्रेट भएका खाना लिएपछि व्यायाम र शारीरिक गतिविधिहरू गर्नुपर्छ। त्यस्तै धेरै मिठाईको सेवन पनि शरीरका लागि हानिकारक हुन्छ। यति कुरा त तपाईँले पक्कै पनि थाहा पाउनु नै भयो। अझै तपाईँलाई सजिलो हुने गरी, बुझिने गरी ग्यास्ट्रिक सम्बन्धी छवटा छोटो छोटो प्रश्न र त्यसका छोटो छोटो उत्तरहरू पनि सर्टकटमा म बताउन गइरहेको छु। भिडियो छोडेर कतै नजानु होला। पहिलो प्रश्न छ, ग्यास्ट्रिक के हो? ग्यास्ट्रिक भनेको पाचन प्रणालीसँग सम्बन्धित समस्या हो, जसमा पेटमा ग्यास बन्ने र पाचन प्रक्रियामा समस्या हुने, पेट दुख्ने, घुच्ने, पोल्ने, उल्टिया हुने गर्छ। प्रश्न दुई, ग्यास्ट्रिक हुनुको कारण के हो? ग्यास्ट्रिकको कारणमा धेरै खाने, खराब खाना खाने, अनियमित खानेकुरा खाने, खानपानमा गल्ती, तनाव, पीड, चिन्ता र अत्यधिक ग्यास बन्ने जस्ता समस्याका कारण तथा पेटको कुनै पनि अङ्गमा रोग लागेको कारण पनि हुन सक्दछ। प्रश्न तीन, ग्यास्ट्रिकका लक्षणहरू के हुन्? ग्यास्ट्रिकका लक्षणहरूमा पेटमा ग्यास हुनु, पेट दुख्नु, घोच्नु, पोल्नु, वाकवाकी हुनु, उल्टी हुनु, असहज स्थितिको महसुस हुनु, अपच हुनु, पेट भारी हुनु जस्ता लक्षणहरू हुन्छ। प्रश्न चार, ग्यास्ट्रिक कसरी निदान गरिन्छ? ग्यास्ट्रिकको निदान मुख्यतया बिरामीको लक्षण प्रारम्भिक अनुसन्धानको आधारमा गरिन्छ, जसमा पेटको जाँच, बिरामीको चिकित्सा इतिहास, अल्ट्रासोनोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी,
र विभिन्न प्रयोगशाला इत्यादि परीक्षणहरू समावेश हुन सक्छ। प्रश्न पाँच, ग्यास्ट्रिकको उपचार के हो? ग्यास्ट्रिकको उपचार होमियोपेथी उपचार विधिबाट राम्रोसँग गर्नुपर्छ। एक विज्ञ होमियो चिकित्सकसँग जाँच गरी राम्रोसँग औषधि सेवन गरियो भने जस्तो पनि ग्यास्ट्रिक चट्टै जाती हुन्छ। सही औषधिको चयन हुन सक्यो, सही पावर सही पोटेन्सी मिल्यो भने एकदमै चाँडो निको हुन्छ। त्यसैले एक दक्ष होमियो चिकित्सकसँग मात्र चेक जाँच गरी औषधिको सेवन गर्नुहोला। अब अन्तिम तथा छैठौं प्रश्न, ग्यास्ट्रिकबाट बच्न के गर्नुपर्छ? चिनी भएका अर्थात चिनीबाट बनेका खानेकुराहरू नखाने, धेरै छिटो छिटो खाना नखाने, बिस्तारै बिस्तारै चपाएर मात्र खाने, माछा मासु लगायत अन्य नन भेज खानाहरू धेरै नखाने, एकदमै कम मात्रामा खाने, अनि यिनीहरूको साथमा साग सब्जी सलाद भने प्रशस्त मात्रामा लिने, फाइबरयुक्त खाना सलाद प्रशस्त मात्रामा खाने, पानी प्रशस्त मात्रामा पिउने र ठिक समयमा पिउने, खानेकुरा धेरै नखाने, थोरै थोरै खाने, पेटमा भरिभराउ हुने गरी नखाने, खानामा तेल र भुसिलो चिज पनि नखाने, राम्रोसँग सुत्ने अनि राम्ररी निदाउने, धूम्रपान मध्यपान लगायत कुनै पनि लागु पदार्थको सेवन नगर्ने, अनावश्यक रूपमा विभिन्न जंक फूड फास्ट फूड मैदाका चिजहरू बासी सडी गलेका खानेकुराहरू अनि विभिन्न ड्रिङ्क्सहरू पनि सेवन नगर्ने, अनावश्यक पीर टेन्सन चिन्ता अनि अनावश्यक सोचाइ मनमा नलिने, शुद्ध ताजा सफा फ्रेस खानाहरू मात्र सकेसम्म सेवन गर्ने, ठिक समयमा खाने र ठिक समयमा सुत्ने, काम गर्ने र खाने समयको राम्रो व्यवस्थापन पनि गर्ने गर्नुपर्छ। बुझ्नुभयो? हो, यति कुराहरू मात्र गर्नुभयो भने तपाईँको ग्यास्ट्रिक सदाका लागि निको हुन्छ। यति कुराहरू पालना गर्दा पनि निको भइएन भने चाहिँ डाक्टरसँग चेक जाँच अवश्य गर्नुपर्छ। डाक्टरले औषधि दिनुभयो भने पनि मैले भनेका यति कुराहरू चाहिँ अवश्य पनि तपाईँले पालन गर्नुहोला अनि मात्र निको भइन्छ। हाम्रो पेटलाई स्वस्थ बनाउने पहिलो नियम रहेको छ, बिहानै उठ्ने बित्तिकै खाली पेटमा चिनी भएका अर्थात चिनीबाट बनेका खानेकुराहरू नखाने। हामी धेरै मानिसहरू बिहानै उठेर चिया कफी लगायत विभिन्न चिनी भएका विभिन्न खानाको प्रयोग गर्छौ। यिनीहरूले पेटमा गएर अत्यन्तै ग्यास पैदा गर्दछन्, हाम्रो लिभर पेङ्क्रियाजमा पनि नराम्रो असर पुर्याउँछन्। हामीले बिहानको खानाको शुरूआत नेचुरल फलफूलबाट गर्नुपर्छ, किनकि बिहानको खानाले सबैभन्दा धेरै पाचन प्रणालीमा असर पुर्याउने गर्छ। त्यस्तै अन्य समयमा पनि हामीले गुलियो अर्थात चिनीयुक्त खानेकुराहरू नखानु नै हाम्रो शरीरको लागि फाइदामूलक हुन्छ। हाम्रो पेटलाई स्वस्थ बनाउने दोस्रो नियम रहेको छ, खाना खाइसक्ने बित्तिकै नुहाउनु हुँदैन। हामीले खाना खाइसकेपछि खाना पचाउन रगतको फ्लो पेटतिर हुन थाल्दछ, भित्र तातिनु पर्दछ, तर तुरन्तै नुहाउन थाल्यौं भने शरीर ठण्डा हुन जान्छ अनि बडीले जीवलाई तताउन रगतको प्रवाह शरीरमा धेरै हुन थाल्दछ अनि पेटतिर सर्कुलेसन कम हुने हुन्छ अनि पाचन प्रणालीमा गडबडी हुन थाल्दछ। त्यसैले खाना खाइसक्ने बित्तिकै नुहाउनु पनि ठिक हुँदैन। या त खाना खानुभन्दा एक घण्टा अगाडि या त खाना खाएको कम्तीमा पनि एकदेखि दुई घण्टा पछि मात्र नुहाउनु राम्रो हुन्छ अनि मात्र हाम्रो पेट ठिक हुन्छ। हाम्रो पेटलाई स्वस्थ बनाउने तेस्रो नियम छ, धेरै छिटो छिटो खाना खाने गर्नु हुँदैन। धेरै छिटो छिटो खाना खाने गर्दा धेरै कम समयमा नै धेरै खाना पेटमा जाने हुन्छ। जुन खाना एकछिनपछि पेटमा फुलिएर झाडिएर अरू धेरै ज्यादा खाना बन्न पुग्दछ, जसले गर्दा पेट फुलिएर धेरै झाडिएर वक्क हुने अस्फट हुने ढकार आउने एकदमै गाह्रो हुने अपच ग्यास्ट्राइटिस जस्ता समस्याहरू देखा पर्ने हुन्छन्। त्यसैले हामीले बिस्तारै बिस्तारै राम्रोसँग चपाएर खानेकुरा खानु पर्दछ, हतार गरेर खानु हुँदैन अनि मात्र हाम्रो पेट ठिक रहन्छ। हाम्रो पेटलाई स्वस्थ बनाउने चौथो नियम रहेको छ, खाना खाने बित्तिकै सुत्नु हुँदैन।
खाना हाम्रो शरीरमा माथिबाट तलतिर जानु पर्दछ। हामीले खाना खाने बित्तिकै सुत्नु हुँदैन। यदि आरामसँग सुत्यौं भने खाना माथि छातीतिर ढकेलिने हुन सक्दछ। यस्तो हुँदा एसिडिटी हुने, छाती दुख्ने, पोल्ने अनि खाना पचाउने काम स्लो बन्न जान्छ। पाचन प्रणाली पनि बिग्रिन पुग्दछ। त्यसैले खाना खाने बित्तिकै सुत्नु हुँदैन, तर कतै अडेस लागेर भने बस्न सकिन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने पाँचौं नियम रहेको छ, माछा मासु लगायत अन्य नन भेज खानाहरू धेरै नखाने अर्थात एकदमै कम मात्रामा खाने गर्नुपर्छ। अनि यिनीहरूको साथमा साग सब्जी सलाद भने प्रशस्त मात्रामा खाने गर्नुपर्छ। नन भेज जस्तै माछा मासु दूध अण्डा इत्यादिमा खुब पोषिलो तत्व त पाइन्छ, तर आन्द्रामा भएको दिशा एवं विकारलाई बाहिर निकाल्न सजिलो बनाउने तत्व फाइबर भने हुँदैन। तर सागपात सब्जी सलाद फलफूल सबैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले नन भेज खानाको साथमा सागपात सब्जी सलाद खाँदैन उसलाई पेट फुलिने, दुख्ने, अस्पट हुने, ग्यास्ट्राइटिस, कब्जियत जस्ता समस्या भइहाल्ने हुन्छ। त्यसैले प्रशस्त साग सब्जी सलादहरू नन भेज सँगसँगै अनिवार्य खानादीमा खुब पोषिलो तत्व त पाइन्छ, तर आन्द्रामा भएको दिशा एवं विकारलाई बाहिर निकाल्न सजिलो बनाउने तत्व फाइबर भने हुँदैन। तर सागपात सब्जी सलाद

योग्य खानु होला अनि मात्र पाचन प्रणाली ठीक बन्दछ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने छैटौं नियम रहेको छ, खाना सँगै अनि खाना खाइसक्ने बित्तिकै पानी पिउनु हुँदैन। यसो गर्दा पेटमा खाना फुलिएर भरिभराउ र अस्पष्ट हुन्छ। भरिभराउ भएपछि ग्यास्ट्रिक जुसको लागि ठाउँ नै हुँदैन, खाना उभो छातीतिर धकेलिन पुग्छ अनि पाचन प्रक्रियामा असर पुग्दछ। ग्यास्ट्राइटिस, अपच, अजीर्ण इत्यादि हुने हुन्छ। त्यसैले पानी पिउँदा खानासँग अनि खाना खाने बित्तिकै चाहिँ पिउनु हुँदैन। खाना खानुभन्दा कम्तीमा आधा घण्टा अगाडि अनि खाना खाइसकेपछि कम्तीमा 45 मिनट पछि मात्र पानी पिउनुलाई राम्रो मानिन्छ। खाना सुक्खा छ र निल्नको लागि मात्र एक दुई घुड्कीसम्म पिउनु अलग कुरा हो। एक दुई घुड्की मात्र पिउँदा भने घाँटी भिजिएर निल्न सजिलो हुन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने सातौं नियम रहेको छ, राम्रोसँग मजाले चपाएर मात्र खाना खाने गर्नु पर्दछ। हाम्रो शरीरमा खानेकुरोलाई टुक्र्याउने काम दुईवटा ठाउँमा हुन्छ, एउटा हो मुखमा अनि अर्को पेटमा। राम्ररी चपाएर खाना खाइयो भने पेटलाई त्यो खाना फुटाउन तोड्न धेरै मेहनत गर्नु पर्दैन, खाना सजिलै पेटमा पच्न पुग्दछ। तर हतार हतार राम्रो नचपाई खाना खाइयो भने अनि पेटले पनि राम्रो गलाउन सकेन भने पेटमा समस्या उत्पन्न हुन्छ, खाना पचाउन पनि समय बढी लाग्दछ। त्यसैले पेटको कामलाई सजिलो बनाउन अनि पाचन प्रणाली चुस्त दुरुस्त बनाउन हतार नगरी बिस्तारै बिस्तारै मुखमा चपाएर गिलो नरम बनाएर मात्र निल्नुपर्छ, अनि मात्र हाम्रो पेट सधैँ राम्रो र स्वस्थ बन्दछ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने आठौं नियम रहेको छ, खाना खानुभन्दा अगाडि सलाद प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। सलादमा फाइबर, इन्जाइम अनि पानीको मात्रा धेरै हुन्छ, त्यसैले यो पच्न धेरै सजिलो हुन्छ। सधैँ यसको प्रयोग हामीले खाना खानुभन्दा पहिला लिनु उपयुक्त हुन्छ या खानासँगै पनि लिन सकिन्छ। तर खाना खाइसकेपछि खाँदा भने पाचन क्रियामा गडबडी हुन पुग्दछ अनि ग्यास्ट्राइटिस, अपच, पेट फुलिने, ढाडिने, दुख्ने इत्यादि हुने सम्भावना हुन्छ। त्यसैले सलाद जस्ता चिज खाँदा खाना खानु अगाडि खानु एकदमै राम्रो मानिन्छ। त्यसै गरी हाम्रो पेटलाई स्वस्थ बनाउने नवौं नियम रहेको छ, पानी प्रशस्त मात्रामा पिउने र ठिक समयमा पिउने। पानी कम पिउँदा पाचन प्रणालीमा ठूलो असर पुग्न जान्छ। सामान्यतया एक वयस्क व्यक्तिले दिनभरिमा 2-2.5 लिटर पानी पिउनुपर्छ। मेरो पानीको भिडियो एपिसोड नम्बर 26 बेनिफिट्स अफ वाटरमा हेर्न सक्नुहुन्छ। पानी पिउने सम्बन्धी सबै थोक त्यो भिडियो हेरेपछि तपाईँलाई छर्लङ्ग हुनेछ, त्यसैले हेर्नुहोला। एउटा कुरा के ध्यान दिनुहोला भने जसले फलफूल अनि सलाद बढी मात्रामा खानुहुन्छ नि, ती चिजहरूमा पनि पानीको मात्रा मनग्गे हुने हुनाले केही कम पानी पिउँदा पनि तपाईँलाई हुन्छ। पानीको कमी भए ग्यास्ट्राइटिस, अल्सर, कब्जियत लगायत विभिन्न समस्याहरू उत्पन्न हुन्छन्। त्यसैले पानी पिउने कुरामा विशेष ध्यान पुर्याउनु पर्छ अनि मात्र हाम्रो पेट स्वस्थ रहन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने दशौं नियम रहेको छ, खाने कुरा धेरै नखाने, थोरै थोरै खाने, पेटमा भरिभराउ हुने गरी नखाने, ओभर इटिङ नगर्ने। खाएको खानालाई पचाउन पेटमा भरपूर ग्यास्ट्रिक जुस उत्पन्न हुनु पर्दछ, जसको लागि आमाशयमा ठाउँ केही खाली रहनु पर्दछ अनि मात्र पाचन प्रणाली राम्रो हुन्छ। तर मिठो भयो भनेर धेरै खाने, भरपूर मात्रामा खाने गर्नाले अनि पेटमा खुम्चिने अनि फुक्ने प्रक्रिया एवं मुभमेन्ट राम्रोसँग हुन सक्दैन अनि समस्या उत्पन्न हुन्छ। पेट अस्पष्ट हुने, फुलिने, ढाडिने, ढकार आइरहने, अपच, ग्यास्ट्राइटिस, अल्सर इत्यादि हुने हुन्छ। त्यस्तै खानेकुरा राम्रो नपच्ने अनि लामो समयसम्म पेटमै बसिरहने हुन्छ। खानेकुरा धेरै खाने अनि पानी पनि कम पिउने भएमा पेटमा समस्या उत्पन्न हुन्छ। त्यस्तै खानेकुराले पेट भरिएर पानीको लागि ठाउँ पनि खाली नहुने भयो भने धेरै समस्या हुने हुन्छ। मिठो भयो भनेर अनि धेरै भोक लाग्यो भनेर त्यस्तै भरे कतिखेर खान पाइने हो, टुङ्गो छैन, बरु अहिले नै मजाले टन्न खाइहाल्छु भनेर धेरै खाना पनि खाने गर्नु हुँदैन, यसले पाचन प्रणालीमा गम्भीर असर हुन सक्छ। त्यसैले पेटलाई राम्रो स्वस्थ बनाउन थोरै खाना खाने गर्नु पर्दछ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 11 नियम रहेको छ, खाना खाइसक्ने बित्तिकै हिँड्नु हुँदैन। खाना खाइसकेको केही समयपछि मात्र हिँड्नुलाई एकदमै राम्रो मानिन्छ, तर खाइसक्ने बित्तिकै चाहिँ हिँड्नु भने हानिकारक हुन्छ। खाना खाइसकेपछि पेटमा ब्लडको फ्लो पेटतिर हुनुपर्दछ, तर तुरन्तै हिँडिहालियो भने

0: ब्लडको सर्कुलेशन पेटमा कम अनि शरीरतिर बढी हुने हुन जान्छ, जसले गर्दा पनि हाम्रो पेटमा असर पुग्दछ, पाचन प्रक्रिया राम्रोसँग हुन सक्दैन। त्यसैले खाना खाइसक्ने बित्तिकै होइन, कम्तीमा 45 मिनट पछि मात्र हिँड्नुलाई राम्रो मानिन्छ। यदि तपाईँ कडा काम गर्ने, कडा परिश्रम गर्ने हुनुहुन्छ भने खाना खाइसकेको कमसे कम 1 देखि 1.5 घण्टा पछि मात्र त्यो काम शुरू गर्नुहोला, अनि मात्र पेट राम्रो हुने हुन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 12 नियम रहेको छ, राम्रोसँग भोक लागेपछि मात्र खाना खाने बानी बसाउनु पर्दछ। भोक नलागे पनि खाना खाइहाल्नु हुँदैन। कोही कोही वजन बढाउने चक्करमा भोक नहुँदा पनि खाना खाइहाल्ने गर्छन्, कोही चाहिँ खानेकुरा देख्यो कि खाइहाल्ने गर्छन्। यसो गर्दा अगाडि खाएको खाना राम्रोसँग पच्नै पाएको हुँदैन, फेरि बारम्बार खाना खाइरहँदा पाचन प्रणालीलाई धेरै नै असर पुग्ने हुन्छ। पुरानो खाना अनि भर्खरै खाएको खाना खाइरहँदा पेटमा अलग अलग तरिकाले पेटलाई पचाउने काम गर्नुपर्ने हुन्छ, जसले गर्दा पनि पेटमा ग्यास्ट्राइटिस, अल्सर, अपच इत्यादि जस्ता समस्याहरू हुने गर्छन्। त्यसैले पेटलाई राम्रो राख्न एकदमै मजाले भोक लागेपछि मात्र खाना खाने बानी बसाल्नु पर्दछ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 13 नियम रहेको छ, दिनभरि बसेर मात्र काम गर्नु हुँदैन। हाम्रो शरीर अनि पेटमा ब्लड सर्कुलेसन जति राम्रोसँग सञ्चालन भयो उति शरीर स्वस्थ रहन्छ। खाएर अनि बसेर मात्र काम गर्ने बानी विभिन्न पेसा र व्यवसायका मानिसहरूमा पेटको एकदमै समस्या भएको पाइन्छ। चिकित्सक, इन्जिनियर, बैंकर, आईटी क्षेत्रमा काम गर्नेहरू लगायतमा बसेर काम गर्नुपर्ने हुन्छ, त्यसैले बेला बेलामा उहाँहरूले पनि एकछिन हिँड्ने अनि अफिसमै कतै उठबस गर्ने, तलमाथि वरपर सिँढीमा उक्लिने उर्लिने लगायत केही न केही फिजिकल एक्टिभिटी गर्नु नै आवश्यक हुन्छ, अनि मात्र पेटको समस्या कम हुने हुन्छ, पेट स्वस्थ रहन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 14 नियम रहेको छ, खानामा तेल र बोसिलो चीज खानु हुँदैन। खानाबाट हाम्रो शरीरले कार्बोहाइड्रेट, फ्याट, मिनरल्स, प्रोटिन सब थोक प्राप्त गर्छ, तर चिल्लो फ्याट, तेल जस्ता चीजलाई पचाउन हाम्रो पेटलाई निकै नै गाह्रो हुन्छ। हामीले खानामा तेलको प्रयोग जुन गर्छौ यो नै पेटको लागि हानिकारक हुन्छ। जति तपाईँ तेल अनि बोसोयुक्त भएको खानेकुराहरू खानुहुन्छ उति नै पेटलाई त्यो खाना पचाउन एकदमै गाह्रो हुन्छ, धेरै नै मेहनत गर्नुपर्ने हुन्छ पेटले। यसले लिभरलाई पनि असर पुर्याउने हुन्छ अनि ग्यास्ट्राइटिस, अल्सर, अपच, पेट फुलिने, ढाडिने, दुख्ने इत्यादि हुने सम्भावना हुन्छ। त्यसैले खाना सजिलै पच्नको लागि अनि पेटमा समस्या नहोस् भन्नको लागि सकेसम्म तेलको प्रयोग नगर्नु या त एकदमै थोरै मात्र गर्नु राम्रो हुन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 15 नियम छ, खाना खाने बित्तिकै दुध पिउनु हुँदैन। हामी अक्सर खाना खाने बित्तिकै दुध पिउँछौं, यसले पाचन प्रक्रियामा असर पुर्याउने हुन्छ। हामीहरू अक्सर रातिको खाना खाइसकेपछि दुध पिउँछौं, यसले पनि पाचन प्रणालीमा असर पुर्याउने हुन्छ। दुध आफैमा सम्पूर्ण आहारको बराबर हुन्छ, खाना खाइसक्ने बित्तिकै तुरन्तै दुध पिउनु हुँदैन। पेट फुलिए जस्तो हुने, ग्यास बन्ने, एसिडिटी जस्ता समस्या हुने सम्भावना हुन्छ। यदि तपाईँको पिउने बानी नै बनिसकेको छ भने खाना खाएको 1-1.5 घण्टा पछि मात्र पिउनु उपयुक्त हुन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 16 नियम छ, रातिको खाना ढिलो नखाने। अक्सर धेरै मानिसहरू राति 9-10 बजे या त्योभन्दा पनि ढिलो खाने गर्नुहुन्छ। बिजनेस व्यापार गर्ने, विभिन्न क्षेत्रमा जागिर खाने मानिसहरू राति अबेर मात्रै खाने गर्नुहुन्छ अनि खाने बित्तिकै सुतिहाल्नुहुन्छ। यसले पनि पाचन प्रणालीमा धेरै नै असर पुर्याउने हुन्छ। खाना हाम्रो शरीरमा माथिबाट तलतिर गएर पच्ने प्रक्रिया हुन्छ, सुतिहाल्दा यो प्रक्रियामा अवरोध हुन्छ। यसले बिहान उठ्दा पेट फुलिएको, ग्यास बन्ने, पेट भारी हुने, वाकवाकी लाग्ने, एसिडिटी, अपच, कब्जियत जस्ता समस्या उत्पन्न हुन्छन्, पेट पोल्ने जस्ता समस्या पनि उत्पन्न हुन्छन्। कमसे कम खाने र सुत्ने बीचको ग्याप कम्तीमा पनि 2-3 घण्टा भए एकदमै राम्रो मानिन्छ। यसले हाम्रो पेटको पाचन प्रणाली एकदमै राम्रो बन्दछ। त्यसैले हामीले बेलुकाको खाना राति 10-11 बजे होइन 5-6 बजे भित्रमा खाइहाल्नुलाई उपयुक्त मानिन्छ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 17 नियम रहेको छ, राम्रोसँग सुत्नु अनि राम्ररी निदाउनु पर्छ। हाम्रो शरीर एवं पेटलाई राम्रो बनाउन राम्रो निन्द्राको पनि आवश्यकता हुन्छ। गहिरो निन्द्रामा सुत्दा हाम्रो शरीरका विभिन्न अङ्गहरूको रिपेयर हुने काम हुन्छ। पाचन शक्तिलाई मजबूत बनाउन 7-8 घण्टा गहिरो निदाउनु अति नै आवश्यक हुन्छ। त्यस्तै गरी हाम्रो पेटलाई स्वस्थ बनाउने 18 नियम छ। धूम्रपान, मध्यपान लगायत अन्य लागू पदार्थलाई आफ्नो अमूल्य जिन्दगीबाट हटाउने। हामी सबैलाई थाहा छ कि धूम्रपान, मध्यपान एवं विभिन्न लागू पदार्थले हाम्रो शरीर अनि पाचन प्रणालीलाई पूर्ण रूपमा असर पार्दछ, ध्वस्त बनाउँछ। तर पनि एकछिनको मजाको लागि रमाइलो भन्दै खाँदा खाँदै बानी पनि भइराखेका हुन्छौ हामी। त्यसैले पेट दुख्ने, पोल्ने, फुलिने, ढाडिने, ग्यास्ट्राइटिस, अल्सर जस्ता विभिन्न समस्याहरू उत्पन्न भएका हुन्छन्। त्यसैले यस्ता कुराहरू पनि हामीले आफ्नो जिन्दगीबाट हटाउनु पर्छ, अनि मात्र हाम्रो पेटलाई र शरीरलाई नै हामी स्वस्थ बनाउन सक्दछौ। त्यस्तै हाम्रो पेटलाई स्वस्थ बनाउने 19 नियम छ। अनावश्यक रूपमा विभिन्न जंक फूड, फास्ट फूड, मैदाका चीजहरू, बासी सडी गलेका खानेकुराहरू, विभिन्न ड्रिंक्सहरू पनि नखाने। यस्ता वस्तुहरूको बारम्बार सेवन गर्दा हाम्रो आन्द्रा अनि कलेजोलाई निकै नै हानि नोक्सानी पुर्याउने हुन्छ। यसबाट पेट दुख्ने, पोल्ने, फुलिने, ढाडिने, ग्यास्ट्राइटिस, अल्सर जस्ता विभिन्न समस्याहरू उत्पन्न हुन्छन्। त्यसैले यस्ता कुराहरू पनि हामीले हाम्रो जिन्दगीबाट सदाका लागि त्याग गर्नुलाई राम्रो मानिन्छ। त्यसै गरी हाम्रो पेटलाई स्वस्थ बनाउने 20 नियम रहेको छ। पीर, चिन्ता, टेन्सन, अनावश्यक सोचाई मनमा नलिने, शरीरलाई सधैँ सफा सुग्घर राख्ने, शुद्ध, ताजा, सफा, फ्रेस खानाहरू मात्र सकेसम्म सेवन गर्ने, ठिक समयमा खाने र ठिक समयमा सुत्ने बानीको विकास गर्नुपर्छ, काम गर्ने र खाने समयको राम्रो व्यवस्थापन गर्नुपर्दछ। यदि यस्तो गरिएन भने हाम्रो पेटमा अनि सम्पूर्ण शरीर, दिमाग सबैतिर नै असर पुग्दछ। त्यसैले यस्ता कुराहरूबाट हामीले सधैँ टाढा रहने गर्नुपर्दछ, अनि मात्र हाम्रो पेट स्वस्थ रहन्छ। यसरी सामान्यतया मैले भनेका यति 20 कुराहरू मात्र यहाँहरूले पालन गर्नुभयो भने हजुरहरूमा पेट सम्बन्धी ग्यास्ट्राइटिस, अल्सर, अपच, पेट दुख्ने, घोच्ने, पोल्ने, फुलिने, कब्जियत लगायत सम्पूर्ण कुराहरू ठिक हुन सक्नेछन्। बुझ्नुभयो? हस्त, आजलाई यति नै। यो भिडियो आफ्ना साथीहरू सबैलाई सेयर पनि गर्नुहोला। नमस्ते।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 टाचे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
6: स्टुडियो
7: अहिले बिहानको 7 बज्यो।
3: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
7: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रिय संसद र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै आजै चारवटा संसद समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक पनि आज बस्दैछ। दिउँसो 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यक्रम रहेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। उक्त समितिको बैठक बिहान एघार बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै अपरान्हमा 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र विकास बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी गर्ने कार्यक्रम रहेको छ। पाकिस्तानको ब्रोडपिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा उर्फ निम्स्ताईको शव निकालिएको छ। गएको बिहिबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता हुनुभएका पूर्जाको शव हिजो भेटिएको हो। तर प्रतिकूल मौसमका कारण हिजो मात्रै उहाँको शव निकालिएको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी उग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पूर्जा सहित हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका हुन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ, योक्ता र ग्यालो शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलो र निमा शेर्पाको शव उद्धारकर्ताले हिजो फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। हराइरहेका नेपाली आरोही मध्ये नभाङ थिन्डु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था थाहा हुन सकेको छैन। नेपाली आरोहीका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। गृहमन्त्री सुदङ गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्। हिजो जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुँदे मागहरूमा थप 6 बुँदा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनु भएको छ। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै गएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यकरणतर्फ उन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुर धाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ पर्नु भएको छ। उहाँलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार हिजो मध्यरातमा पक्राउ गरेको हो। उहाँले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गर्नुभएको थियो। यसअघि पनि उहाँले भड्काउ अभिव्यक्ति दिने गर्नुभएको थियो। उहाँले पत्रकार सम्मेलनमा हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गर्नुभएको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलको भाउ काठमाडौँ, पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम रहेको छ। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन शुरू गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले दुई दिन अघिदेखि नै जिल्लामा अनुगमन शुरू गरेको हो। यस क्रममा दमौली स्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको हो। बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइए पनि वितरण प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको टोलीले जनाएको छ। टोलीले ग्यासको मौजदात, आयात तथा वितरण सम्बन्धी अभिलेख समेत परीक्षण गरिएको थियो। अनुगमनपछि सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात, मौजदात र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुने कुनै पनि गतिविधि सही नहुने बताउनु भएको छ। उहाँले उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौजदात राख्ने, वितरणमा भेदभाव गर्ने वा वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिनुभएको छ। शुक्ला गण्डकी नगरपालिका बाह्र फिरफिरेका युवाहरूले तनहु निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सदस्य श्रीराम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्वाचनका क्रममा व्यक्त गरिएका विकास सम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन्। उक्त पत्रमा 2082 सालको प्रतिनिधि सभा निर्वाचनका बेला गरिएको विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरे क्षेत्रका दीर्घकालीन विकासका लागि स्पष्ट योजना र प्रभावकारी पहल गर्न माग गरिएको छ। ध्यानाकर्षण पत्रमा सड़क पूर्वाधारलाई प्राथमिकतामा राख्दै तनहु स्याङ्जा जोड्ने बाढखोला मोटरमार्गको स्तर उन्नति तथा जसपुर अर्स्याङ्दी मोटरमार्ग सहित भित्री सड़कको कालो पत्रे र स्तरोन्नतिका लागि स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरिएको छ। त्यसै गरी जसपुर, लामागाउँ लगायत क्षेत्रमा लिफ्टिङ, खानेपानी सञ्चालनमा रहे पनि विद्युत आपूर्ति र मुहानको समस्याका कारण दीर्घकालीन खानेपानी संकट समाधानका लागि ठोस नीति र योजना आवश्यक रहेको पनि उल्लेख गरिएको छ। देशका मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै ठाउँ तथा मध्य प्रदेश साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा अधिक ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम क्षेत्रका वासिन्दालाई सावधानी अप्नाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा पनि चनाखो रहन र मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। ग्रीसमा डढेलो निभाउन प्रयोग भएका दुई हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीस अग्नि सेवाका सम्पर्क अधिकारी रहेका छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्को ग्रीक संयोजकको जीवित उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिएको छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकालीन अवतरण गरेको छ। अरू विवरण आउन बाँकी छ। डडेलोका कारण ग्रीसमा एक सय भन्दा धेरै घरमा क्षति भएको छ। विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। कोरिन्थोको खाड़ीस्थित पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको अर्को डडेलो नियन्त्रणका लागि झण्डै 500 अग्नि नियन्त्रक परिचालन गरिएको छ। फ्रान्स र रोमानियाबाट समेत थप उद्धार टोली ग्रीस पुगेका छन्। ग्रीस फ्रान्स स्पेन लगायतका देश अहिले डडेलोसँग जुधिरहेका छन्। कर्पोरेट क्रिकेट लीग सीसीएलको तेस्रो संस्करण आगामी भदो 18 गतेदेखि 21 गतेसम्म आयोजना गरिने भएको छ। काठमाडौँमा आइतबार आयोजक भेटरान्स 40 क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुढा नीलकण्ठ स्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन गरिने जानकारी दिएको हो। प्रतियोगितामा 20 कर्पोरेट टोली सहभागी हुने भएका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल 47 खेल खेलाइने आयोजकले जनाएको छ। आयोजक क्लबका अध्यक्ष सन्तोष भण्डारीले प्रतियोगिताको तेस्रो संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको बताउनु भएको छ। प्राविधिक निर्देशक रविन्द्र गुप्ताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित निष्पक्ष र उत्तरदायी उच्चस्तरीय ढंगले सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई आकर्षक नगद तथा ट्रफी सहित विभिन्न पुरस्कार प्रदान गरिने भएको छ। विभिन्न विधाका उत्कृष्ट फेयर प्ले टीम तथा सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाड़ीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खबरहरूसँगै बिहान 7 बजेको ढोरवारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656 590 065, मोबाइल 98166 34372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
14: अनि बिचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678, र दुलेगौडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825352663।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
19: फुटै खाए साह्रै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
20: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: X103.8 अन्तर्मन को आवाज।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
4: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट फेसबुक पेज हाम्रो पात्रो र नेपाली पात्रो मार्फत एकसाथ विश्वभर प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 19 गते मंगलबार, तदनुसार सन् 2026 अगस्त 4 तारीक, नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको आज षष्ठी तिथि। राष्ट्रिय अन्तर्राष्ट्रिय र स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो प्रयास धोरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। प्रदेश सरकार गठनको विषयलाई लिएर एमाले भित्र भाँडो भैलो, साना दलहरूको अर्को मोर्चा बन्दै पत्रकारसँग भड्किए नेकपाका संयोजक प्रचण्ड र उपनिर्वाचनमा भाजपालाई धक्का। आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड। सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई 3.5 करोड़ अनुदान दिने सरकारको निर्णय। इन्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहने ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको भनाई। परराष्ट्र मन्त्री शिशिर खनाल र मंगोलियाका पूर्व प्रधानमन्त्री जनदान सातार बीचमा भेटवार्ता। शिक्षा मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्रीको शिष्टाचार भेट। प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयसँगै बागमतीको गाँठो नपुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा सबै सांसदलाई गुन्दुमा झिकाएर छलफल। कोशीमा हिक्मत कार्कीलाई हटाउन शेरधन कार्ड खेलाउँदै एमाले अध्यक्ष ओली धमाधम सांसदहरू फकाउन व्यस्त। मधेसमा बढ़दो धार्मिक तनावप्रति एमालेको चिन्ता व्यक्त, सरकारको भूमिकामा प्रश्न। कोशीका प्रदेशसभा सदस्यलाई ओलीको फोन एउटै व्यक्तिलाई कति दोहोर्याउने भन्दै फकाउन व्यस्त। नेकपा एमाले पनि जागरण अभियान सञ्चालन गर्ने, अध्यक्ष ओलीले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने शेरधन राईको भनाई। कांग्रेसद्वारा विपद व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गर्ने निर्णय। कांग्रेसको संसदीय दलको बैठकमा सुनसरी लगायतका घटनाको न्यायिक छानबिन गर्न माग। जनार्दन शर्माको पहलमा छुट्टै राजनीतिक मोर्चा गठन हुँदै उक्त मोर्चामा उपेन्द्र यादव, प्रभु साहसिके र रेशम समेत जोड़िँदै 15 बुधी माग राख्दै वीर अस्पतालमा नर्सहरू आन्दोलित। आमरण अनसनमा बसेको 5 दिन नर्सहरूद्वारा काठमाडौँको वीर अस्पतालमा प्रदर्शन। माइतीघर डुबानको समस्याबारे दीर्घकालीन समाधानको खोजी गरिँदै मधेसमा चहल पहल बढ़न थाल्यो, जनजीवन सामान्य बन्दै। 30 महिनामा सम्पन्न हुनुपर्ने 62 किलोमिटर हुलाकी सड़क मार्ग 10 वर्षमा पनि नबनेको भन्दै विरोध। बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सरकारसँग सम्झौता। सुनसरीमा कारखस्त तीनजना बेपत्ता खोजी गर्न गोताखोर परिचालन। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र बिलामी छानेर प्रधानमन्त्री बालेन्द्र शाहको समूह बीचमा अविश्वास गहिरिँदै रवि स्वरूप मार्टिनी सुरक्षा निकायको निगरानी पाँचै वर्ष बालेन प्रधानमन्त्री रहनुपर्ने प्रस्ताव। कोशी प्रदेशमा मुख्यमन्त्रीको विषय शीर्ष नेताहरूसँगै बसेर टुंग्याउने सहमति। सुकुमवासी व्यवस्थापनका नाममा रकम असुली भएको गुनासो कानूनी कार्यवाही गर्न समितिको चेतावनी। उद्योगीसँग बालेन स्टेडियमको म्याराथन बैठक बिना प्रमाण उद्योगीहरूको घरमा कमाण्डो अपरेशन भएकोमा गुनासो। कुनै ठोस सूचना र प्रमाण बिना नै छापामार शैलीमा सरकारले अपरेशन चलाएपछि राज्यले नियोजित रूपमा लगानीकर्तालाई आतंकित पार्न खोजेको आरोप। नागरिकमाथि गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्ने रासोपाका महामन्त्री विपिन आचार्यको भनाई। प्रहरीको बुझाइमा गृहमन्त्रीको अग्रसरता र दलहरू धार्मिक अगुवाहरूको समन्वयमा तनाव मत्थर उन्मुख भएको प्रहरीको निष्कर्ष। पानी मिसिएको इन्धन बेचेको आरोपमा आयल निगमलाई 11 करोड़ रूपियाँ जरिवाना गर्ने सर्वोच्चको आदेश। जेनेरेटर प्लान्टका लागि किनेको इन्धनमा 1/4 पानी भेटिएको र त्यसको उपकरणमा नोक्सानी पुर्याएको ठहर सहित नेपाल विद्युत प्राधिकरणलाई क्षतिपूर्ति रकम दिलाउने फैसला। संस्थापनको 7 बुधे र असन्तुष्ट समूहको 5 बुधे प्रस्ताव नमिल्दा कांग्रेसभित्र विवाद। इतर पक्षको भेलामा सहभागी भए कार्यवाही गर्ने तरुण दलको चेतावनी। 15 वर्ष अगाडिको नक्कली शरणार्थी प्रकरणमा फेरि उल्झियो, उक्त प्रकरणमा संलग्न रहेको भन्दै परराष्ट्रका सहसचिव भट्टराई दोषी ठहर। भारतको नीतिका कारण नेपालमा चीनीको तस्करी मौलाउँदै महिनामै 2.5 दोब्बर आयात बढेको भनाई। 13 वर्षको उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन पाइने। बालबालिका स्वयं र निजको आमा बुवा वा संरक्षकको सहमति भने अनिवार्य लिनुपर्ने। साइबर ब्यूरोमा डिजिटल फरेन्सिक ल्याब नै नभएको आईजीपी दानबहादुर कार्कीको गुनासो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा विधेयक हुबहु फेरि आएपछि प्रमाणीकरण। बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन गर्ने सरकारको निर्णय। सहुलियतपूर्ण कर्जामा सरकारद्वारा 39 अर्ब ब्याज अनुदान, कर्जा बक्यौता 40 अर्ब पुग्यो। नेकपा विघटनको समीक्षा बिना वाम एकता सम्भव नभएको एमाले महासचिव शंकर पोखरेलको भनाई। काली गण्डकीमा पानीको बहाव बढ़न थाल्यो, सतर्कता अपनाउन आग्रह। सरकार बनाउने र गिराउनेमा नै केन्द्रित हुनु गल्ती भएको नेकपाका संयोजक प्रचण्डको स्वीकारोक्ति। कोशी र मधेसमा भएका घटनाको छानबिनका लागि कांग्रेसद्वारा न्यायिक समिति बनाउन सरकारको ध्यान आकर्षण। अन्तर्राष्ट्रिय ऋण वा अनुदान लिन मन्त्री परिषदको स्वीकृति अनिवार्य गरिने। 7 राजनैतिक दलद्वारा अग्रगामी मोर्चाको घोषणा। सुडानी सेनाले डारफरको अदालतमा ड्रोन हमला गर्दा 35 जनाको मृत्यु। शुक्ला गण्डकीमा साताव्यापी कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाइने। आज खैरणी टारमा मावि स्तरको वक्तित्वकला प्रतियोगिता आयोजना हुने। प्रतिबन्धित लागू औषध गाँजा सहित तनहुँमा 1 युवा पक्राउ। हिमाल आरोहणको क्रममा पाकिस्तानमा ज्यान गुमाएकाहरूको सम्झनामा दुलेगौंडामा हिजो बेलुका एमआरआरद्वारा दीप प्रज्वलन। सांसद श्रीराम नेपानेको सांसद जनसंवाद कार्यक्रम तीव्र सोमबार म्याग्देका विभिन्न स्थानमा कार्यक्रम गरेर जनताको गुनासो संकलन र वेल्स र इंग्ल्याण्डले अब इन्फान्टिनोको उम्मेदवारीलाई समर्थन नगर्ने अवस्था यिनै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरूसहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
12: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाठे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
15: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
16: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
15: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
16: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
15: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
16: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9641394378।
17: सधैँ झै यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0654142333
18: र 9876867।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्र पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811556606।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
16: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षक गरगहना बनाउनु परेमा दुलीगौड़ा रेडियो ढोरबार आइरहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। आज मिति 2083 साल साउन 19 गते मंगलबार साउन कृष्ण पक्षको पक्ष तिथि सन् 2026 अगस्त 4 तारीख यो तिथि विशेष गरी भगवान कार्तिकेय स्कन्द र पश्चिमाताका आराधनाका लागि शुभ मानिन्छ। साहस स्वास्थ्य अनुशासन र विजयको प्रतीक तिथि पनि मानिन्छ। पूजा तप दान अध्ययन तथा सकारात्मक कार्य गर्न आजको दिन एकदमै शुभ मानिन्छ। आज सकेसम्म सत्य बोल्ने रिस नियन्त्रण गर्ने र कसैलाई दुःख नदिने संकल्प गर्नु राम्रो मानिन्छ। धर्म ग्रन्थ अध्ययन जप ध्यान वा केही समय मौन बस्ने अभ्यासले मानसिक शान्ति मिल्ने विश्वास पनि छ। यी मान्यताहरू धार्मिक परम्परा आधारित हुन यदि चाहनुहुन्छ भने सबै गर्दा चाहिँ एकदम राम्रो हुन्छ र अवश्य तपाईँको राशिफल सुन्नुहोस्।

सबैभन्दा पहिले मेष राशि। खर्च बढ्ने तथा कामहरू हुने सम्भावना रहेको छ। आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ। पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ। स्वास्थ्यमा समस्या आए औषधि उपचार खर्च हुने योग रहेको छ। व्यवसायबाट आमदानी गर्न लगानी गर्नु बढाउनु पर्ने हुन्छ। तर छोटो दूरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। वृष राशि। माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ। दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ। सन्तान तथा आफन्तका इच्छा तथा मनोकामनाहरू पूरा हुनेछन्। दिगो काम गरी आमदानीका स्रोत बढ़ाउन सकिनेछ। व्यापार व्यवसाय तथा शेयर बजारमा लगानी गरी मनज्ञ आमदानी गर्न सकिनेछ भने आमदानीका स्रोतहरू फराकिलो हुनेछन्। मिथुन राशि। विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रूपियाँ पैसा कमाउने योग रहेको छ। व्यस्तताका बावजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ। माया प्रेममा समीप्यता बढ़ेर जानेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ। राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा मान सम्मान पाइनेछ। शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ। कर्कट राशि। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तीर्थ यात्रा गर्न सकिनेछ। पढ़ाई लेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भने जस्तो नतिजा हात लाग्नेछ। आमदानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न खोज्दा थप लगानी गर्न सकिनेछ। नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ। पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ। व्यापार तथा शेयर बजारमा लगानी गरी आमदानी गर्न सकिनेछ। सिंह राशि। व्यक्तिगत स्वास्थ्य तथा वैराग्य भाव त्यागेर अगाडि बढ्नुहोला। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अप्नाउनुहोला। आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ।